0: लंच किया है कि नहीं। आई एम द ग्रेट परी खान और बिल्कुल लंच कम दे नो कड़े दे खां लंच न बगैर हो चुकम दे बया जिंदगी ने तीरेगी खां मखा चुकम दे सड़े नाश्ता कवल पकैरी दचा ज्यादातर खल गदा सी उचित आगे रड़त नहीं की खुबिया खां मखा कवल पकैरी जकशी ढेर ज्यादा बया मसले रापिदा की यो काल रख लो ब्या देना बस बताओ सो बरए मेहरबानी कवई चिकाल बन कवई सही था ब्या सिर्फ मैसेज कवई इस्लाम अलैकुम जी जनाब स्पीकर सो खबर कभी देखम
1: जेना
0: इकरा फ्रॉम काटलंग माशाल्लाह काटलंग तो मैं आवाज दरा लोगों ना से तो कल बोले लादी काल करे
1: जी
0: का प्रोग्राम और नो मरे दा हो जाना मतलब प्रोग्राम और पल्लिंग बांध या उरे
1: ऐसे आवाज में काल करे
0: ऐसे दे काल करे दे खैर तंप की खबर होगा मरे फिर चलो या ऐसे हो या प्रोग्राम ये प्रोग्राम को वैसे या कल मिलाएगी या बदकाल न मिलाएगी खुदा टाइम स्टार सिर्फ चिकन ने पकर के हल्का आवाज जरूरी हां न पकाटन के उरी न पे खबर के उरी न बचा सदे के उरी सिर्फ कर के आवाज जरूरी
1: ना
0: हम से दम तक गप लगो लो आ माशाल्लाह गप जरा सर लगो जो प्रोग्राम और मां
1: आ
0: हां माशाल्लाह संग है जमा खोरी से 100 रुपया दे दी
1: لوخی
0: وینزی روٹائی پخوی غوجل موجلے کنا دام تا نکوی لوخی موخی در کرنی سچی وینزی مصروفیات نہیں کرنا کالج تھا تو مصروفیات نہ خکاری خکاری ہو نم خکاری ہاں بس خبر رہا چخکاری اور نم خکاری خدا ٹھیک چھوڑی رہا تھا مرنا ہمارا پروگرام بس آخری تپوس پروگرام نہ بعد تپوس مانو گے صحیح تھا ان شاء اللہ ملا ہوئی چکم دن ضرور کال اس کو اور دا ٹائم پروگرام چکم دن لنچ ٹائم والا دے ایسے کمرشل پروگرام دے خبر اتر والا گپ شپ والا نو تا پوچھ کے گیا نا اگر ان شاء اللہ تو دا پروگرام نہ بات کی سلام انعام جانی دا ستا پروگرام زما ڈیر زیاد خوخی گی اور زو آئیم اچھی تا روزانہ پروگرام کا نو روزانہ چکم دن روزگار نہیں روزانہ مدد ان شاء اللہ کہ السلام علیکم انعام خان سنگئی اور ز ایمانیم د کرکنا اور ټول اردن کې د سلام دے تا ته میم سلام دے ماشاءالله پروگرام دے ډیر زیات زبردست دے اور خبر دے ډیر زیات زبردست دے د دنیا کې مور خو چکم د کنه نو هغه مور وی غریبی حج عمره ته تللی نشي مور پلار مخ ته پکتو کې ثواب دے اور بالکل حقیقت دے ہاں ہم داسی دے نو نور ساز کلون شامل ہو مخا ان شاء اللہ کو زندگی و موقع ون بے بل پیر لب کلون کا ویزا منا ہیلیما د بنو نا اور وچ پروگرام در باندې بھائی بالکل چکم دا نو خلے گی ہاں گڈ افٹرنون آئی ایم حبیب گل آئی ایم فرام وزیرستان شو از ویری نائس داتا تم سلام دے ٹول اور دن کو تم سلام دے اٹ از می بوم بوم ببلی اللہ نور بٹانی وایزی پروگرام اور ما خا جی السلام علیکم انعام جان سنگئی ز محسود خبری کو ماں دکرکنا اور بھائی جانا تا تمہیں جکم دے سلام دے اور ٹول لسن تم سلام السلام علیکم بھائی ہاؤ آر یو شو پروگرام ڈیرا زبردست روان دے ہائی آئی ایم ہیرا فروم لکی ڈیر زیات مننا اور دین لاو جکم دے آئی ایم شاہین مروت شو نائس دا آل سسٹر تا زما سلام دے سر جی تا تم سلام دے اٹ از می ادریس فروم لکی مروت پلیز سانگ پلے کرو نا میری زندگی ہے تو آئی ایم کوری خان دا جکم دے نو بار ملکی سانگ وی اور دا ہو جکم دے نو پلے کرو لے گا نا پاکستانی بردا جکم دے نو صرف پلے کرو صحیح دا

0: जिंदगी में सुकून सेह से जुड़ा होता है और जब इलाज कुदरती हो तो यकीन खुद बहुत बढ़ जाता है। इश्मा हर्बल ऑयल, कुदरत का इलाज, सुकून का एहसास और शफा का भरोसा। इश्मा हर्बल ऑयल कुदरती जड़ी बूटियों से तैयार करदा एक ऐसा ऑयल जो बेशुमार बीमारियों में मुफीद है, जैसा कि मैदे की तेजाबियत, जलन, बदहजमी, बोक की कमी, कब्ज, दिल और गुर्दों की तकलीफ, जोड़ों और पट्टों के दर्द, सर दर्द, मुंह के चाले, ये सब तकलीफ अब खत्म, क्योंकि हल है सिर्फ और सिर्फ इश्मा हर्बल ऑयल। कुदरती जड़ी बूटियों से तैयार करदा ये शिफा बहश ऑयल जिस्म के अंदर और बाहर दोनों के लिए मुफीद। इश्मा हर्बल ऑयल, कुदरत का मुकम्मल इलाज, हर दर्द का आसान हल।
1: کور کے راتے ہوئے جہانگیر بھائی سے فارمولا کریم ملا ہوئی مخ کے وجہ خل کو لسا تک کس مکریم راٹور دا ما فارمولا دا
2: نا ندی میا نن صاحب ہو ایشما فارمولا کریم راغلی دی چن پکی دا سیرم ضرورت تھا ان پکی دا بلسو ماشاء اللہ دا سے پکم پیسو کے با خ فارمولا کریم دی ایشما فارمولا کریم راغلی دی او گارنٹی سر بتا مخ صفا کی ان شاء اللہ
1: واو جہانگیر بھائی دا والا 200 روپے ایشما فارمولا بیوٹی کریم زندہ باد